ये वन गति दिले वश ये खवाशीन जारोक शिया करें बाबू ब्रा कुश्तन खुश कुदाइक बिरन नामुस शरफ रसन शंगाल नामुस پیشروج جیان کردستان ای که جو خورتین مه ای لوانین کرده